0: पहिला सामुङ्गो थेपामणि ब्रिटिश इन्डिया तै ब्रिटिश इन्डिया एन्ड पाकिस्तान हो अब सामुङ्गो थेपा जाकमणि साल आफ्नो कारिबो तिनीतै साल थाम जुन तिनी तिनीतै सालो लाइथाङनाई चिचुकुरा चार्चिपा कृष्ण विशुओ गभर्मेन्ट अफ इन्डिया नि अफिसियली इम्प्लिमेन्टो फाइभ डे वर्क विक एबा अब सिभिल एडमिनिस्ट्रेटिभ नि अफिसर्स रोक्ने ओ साल नै साक्लाइ जाकमणि साल आइएनएस निलगिरी 1972 एबा चिचुकुरा स्निची नै ख्रिस्ट विशुओ अबब इन्डियन बिल्ड मडर्न वर्कसिप अबनो इन्डियन नि नेभी रोग नेभी नि कमिसन रोग असाल नो पालाइमणि साल आउ अबनो कारिबो मितु सतन जाक्नै रोग्नी विसिङ्गो तङ्गो रम्दी नैसाई चिथाम ख्रिस्ट विशुओ अब ब्रेडली मेनिङनी उक्लगो पहिला विचार खाइजाकमणि साल नै ओ साल नतेकेछ बेलै न मृत्यु सतन जाको आफ्नो कारिबो चिचुकुरा चुकु चिचार ख्रिस्ट विशुओ एसेडो अब ट्रेन नि पातिमुङ्गो खडक सा साई सारा सा जनाबरक थुइमणि साल नै तिरिनी साल न मृत्यु सतन जाको आफ्नो कारिबो चिचुकुरा चार्ची नै ख्रिस्ट विशु हो युक्तराष्ट्र हो इसरायल नि राष्ट्रदूत न गोली खलाइ बुथार जाकमणि साल मृत्यु सतन जाक्नै रोक्ने विसिङ्गो तङ्गो चिचुकुरा स्निची थाम ख्रिस्ट विशु हो चिनी हायुङनी पहिला सुपारसोनिक जे बरक रुकानाई जे बिरखुङ अब बाहिकलाइमणि साल चिब्री र चुकुची नै ख्रिस्ट विशुको हुके मार्टिन बेहाइम अब पहिला चिनी हायुङनी पहिला ग्लोब अब रहर जाकमणि साल राङसाक्नी दाखु बुखुक तिनीतै सालो आशाइ नै बुमङ्गना रोक्ने विसिङ्गो तङ्गो चिचुकुरा चार्ची द ख्रिस्ट विशुओ राफेस राफेल नाडल अब स्पेनिस नि टेनिस प्लेयर नै बेलाइनो बुमङ्गनाङ त्यही हायुङनि बुमङ्गनाङ बरक आबुनी मुइतु सतनमानी विसिङतिर तङ्गो त्यही भो चिचुकुरा थाम्चिसा ख्रिस्ट विशुओ राउल क्यास्ट्रो चिचुकुरा नैचिद ख्रिस्ट विशुओ एलेन गिन्जबर्ग त्यही मुइतु सतन चाक्ने रोक्ने विसिङ्गो तङ्गो चिचार र चार ख्रिस्ट विशुओ जेफरसन डेभिस चिस्नी र चिस्नी ख्रिस्ट विशुओ मेनुएल बेलग्रानो बबो आचैमणि साल थैनै बुमङ्गनाङ रोक्ने विसिङ्गो तङ्गो नैसाइ चिदो ख्रिस्ट विशुओ तिनीतै साल थाम जुनो मोहम्मद आली बो अमेरिकननि बक्सर बुमङ्गनाङ हायुङनि थुङ्करङ्खनै सिनी साल त्यही बो तङ्गो आबरकङ्खा नैसाई सा ख्रिस्ट विशुको तिनीतै सालथाम जुनो एन्थोनी क्विन बबहाइनो थुइमानि साल चिचुकुरा चार्ची चुकु ख्रिस्ट विशुको रुहाला कुमेनी बबहाइनो थुइमानि साल आसुक छोरा चङ मुइतु सतनै नाहारलाइखा तिनीतै सालनि मोलाजा रक्नो
1: अंगे पांडव चिंता बखनालय तांगबीति एंटीऑक्सीडेंट विटामिन्स मिनरल्स अब बेमार का सुथानी थैन कहाम तोनी थानी तैचिनी बखानो कहाम तोनी थानी बेलाइ नांगकुगो बेदानानो लयखे चाखा हनके चिनी शाकनि गोबांमा बेमार रग कासुचाक थांनाय फियाबा अबुफांनो जों कहामके कायै हामसारै इमान फानो बिनि बुबा रग बारमा जराखे गोराइ थांमा रग नुजागु अबनो कासुनानि बागैनो जों तिनि गेहा सिलायानो दालिम एबा बेदाना बुफांनि बुबार गोराइमानि कासुना हानखे जाय जायखे हा सिदिदो खलाय तनानि नांनाय गाहाम चामुं